छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने छोड्दिने

Cristalina.

Thank you.

বলুন।

0: तुझे मैं से लाओ इस पे बना
1: चाहिए पर मौसी नो जा
0: तो ना बता ट्याक्क मिलाएर दिए भनेपछि विज्ञापन बनाउनु पनि सजिलो हुन्छ जो बनाइदियो भन्छ अब विज्ञापन हामीले तयार गर्दै उनीहरूको चिज हुन्छ त्यहाँ त्यत्रो बेर बसाउने ल भन्छ के गरेर आफैले थाहा छैन कि कविता कुरा त्यहाँ कति त्यो बसेको ट्याक्क भने त्यो विज्ञापन अरू केही ट्याक्क बुझा बुझा भएर के हुन्छ तपाईँले फेरि कुरो तयारी गरेर राम्रो छुट्याउनु पर्छ त्यस्तो हुन्छ नि बोलाइ फ्याँक्छ फ्याँक्छ फ्याँक्यो त कुद्रै कुद्रै हुन्छ कि
2: के चाहिन्छ पुरा त्यो डाइलेक्ट बनाएर एउटा चाहिन्छ डाइलेक्ट दिनु पऱ्यो बनाइन्छ हामीले कति कति गर्छ होइन तपाईँ डाइलेक्ट हालेर बनाइदिनु सोच्नु पऱ्यो एकछिनसम्म त्यो कहाँ खोजिरहनु डाइलेक्ट दियो के भन्दा राम्रो त्यो त भएन भने

0: smartphone si cremoca. Poi lo guarda io.
1: Grazie.

ಬೇಕಂಡ್ ಬರೋಣ.

0: dabei haben.
1: Thank you.

Now.

बोल्ने मान्छेको मिलिसकेको भयो।